0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081 5 34 3 28।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081 5 30 274 र 98 5 80 21 822।
11: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
12: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
11: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
12: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
11: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
12: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
13: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
14: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
15: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
14: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
15: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
14: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
16: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
14: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
17: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
18: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
19: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
18: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
20: रंग बहार, रंग बहार।
21: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियार।
20: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
21: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
20: बर्जर पेन्स।
22: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
23: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
22: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
16: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443799000।

0: प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 22 गते सोमबार, सेप्टेम्बर 7 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको एकादशी तिथि, निजामती सेवा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा, नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढीको क्षति, चाड पर्व लक्षित सामान बगेपछि व्यवसायी चिन्तित।
1: काङ्ग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढी प्रभावितका लागि नेकपाको 24 बुद्धि प्रस्ताव पारित, प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता।
0: बाढी पछिको पुनर्निर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव, जोखिमयुक्त बस्ती सार्न अध्ययन समिति गठन, कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप।
1: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल, जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण, गाजाबाट पालेस्तानी हटाउन गरिएको प्रस्तावपछि शान्ति खलबलिने चिन्ता।
0: र नेपाल एसिसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित, एनभीएलमा आज 2 खेल हुने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: खबरको सबैभन्दा सुरुमा, बाढी प्रभावित नागरिकको स्थानान्तरणका लागि बस्ती सार्न अध्ययन समिति गठन गरिएको प्रसंग।
2: भदौ 10 गते रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधिहरू सदस्य रहनुहुनेछ। जिल्लाबाट हुने सदस्यतामा सम्बन्धित जिल्ला विकास सम्बन्धित जिल्ला विकास समितिमा कार्यरत जिल्ला सम्बन्धी अधिकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी, नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिमा सदस्य रहनुहुने भएको छ। समितिले सबैभन्दा पहिले बाढी प्रभावित र जोखिममा रहेकाको तथ्याङ्क कति हो भन्ने टुङ्गो लगाउनेछ। त्यसपछि बाढीमा घरबार विहीन भएकाहरूको अन्यत्र घर जग्गा भए नभएको जानकारी लिएपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालयको समन्वयमा स्थानीय तह मार्फत जग्गा खोजी हुनेछ। समितिले जिल्लामा नापी, भूमि कार्यालयसँगै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने समेत बताएको छ।
1: आज राष्ट्र शोकमा छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोसीको बाढीले छोडेका पीडा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय यसअघि नै गरिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो। भोटेकोसी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौं परिवार आफन्तको शव पर्खिरहेका छन्। कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन्। कतै घरबास गुमाएका परिवार अस्थायी आश्रम दिन बिताइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,359 उद्धार गरिएको छ। तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि राज्यको सबै शक्ति परिचालन गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले पत्रकार सम्मेलन मार्फत बताउनुभयो।
3: माथिल्लो त्रिशुली 1 अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेस बाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
2: यसैबीच भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्बौं रूपियाँको भौतिक क्षति पुर्याएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिणामको परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ। भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्था, निजी व्यक्ति तथा व्यवसायहरूले दिएको सहयोगबाट 10 अर्ब 4 करोड रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सड़क पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ। बाढीले खरबौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाइ छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
4: इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि, रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि, चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्त्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको सङ्कटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईँहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका तीनवटै सुरक्षा निकायका 20,000 भन्दा बढी सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत, चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान गरिँदैछ। हिम बाढी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोसी हिमबाडीको विपदमा सहकार्य बढाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोसी हिमबाडी पीडित बाढी पछि विपदमा खटिएका सुरक्षाकर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढीको विपदपछि बालबालिका र किशोरी हिंसाको चिन्ता,
5: बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को चाहिँ जोखिममा पर्छन्, फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त।
1: काङ्ग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटेकोसी बाढीमा 150 राष्ट्रसेवक अझै सम्पर्कविहीन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
6: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
7: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
6: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू:
8: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय: बिहान 8-10:30, दिउँसो 1-2 बजेसम्म, साँझ 4-7 बजेसम्म।
8: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
9: स्थान: राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
10: सम्पर्क: 97051-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा।
11: भोटेकोसी बारीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्रका 12 हराइरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको 21,000 खोप र 1,000 बढी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने, जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार अपरेसन, आइतबार त्रिशुली ए मा 2 र रसुवा भोटेकोसीमा 1 सप भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै काङ्ग्रेसमा संस्थापन लचक देउबा समूह 98 शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग।

0: सैनिकमा अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिन्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नुभएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नुभएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा सेयर बजारमा बाढीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनीमध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि सेयर बजारमा जलविद्युत, निर्जीवन बिमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढी पीडित विरुद्ध जथाभावी कमेन्ट गर्ने विरुद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्युरोले 10 जनाको टिम बनाएर अनुसन्धान थालिसकेको छ। बाढीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नुभएको खबर छ भने अर्को खबर भित्रीपन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नुभएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नुभएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सडक अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सडक खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढीले बगायो 1,806 हेक्टर कृषियोग्य जमिन शीर्षकमा प्रकृति दाहालले लेख्नुभएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढीसँगै उत्पादन, व्यापार, पर्यटन, वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरुङ र त्रिशुली पारी सडक, तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका, असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। 3 दिनमा 87,000 ग्यास सिलिन्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनास्लुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 4 नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढीका कारण मनास्लुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढीले 2 पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनास्लुको पर्यटन प्रभावित भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तिनै विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमण कार्यलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयासबारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरूबारे त्यस क्षेत्रका विभिन्न 8 इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति

0: यी प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। लगातार तेस्रो जित निकाल्दै नेपाल एसिसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टुरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्युजिल्यान्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्युजिल्यान्डले 1 बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लिग एनभिएलमा लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जित यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौँ रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लिगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
0: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब विपदमा बालबालिका र किशोरीको सुरक्षाको कुरा. रसुवाको भोटिकोसी बाढीपछि कैयौं बालबालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्. विपदपछि बालबालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं.
2: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प हेर्नुहोस्.
3: त्योभन्दा अगाडि चाहिँ के हुन सक्छ?
2: त्योभन्दा त धेरै कुरा हुन्छ. पहिलो कुरा, सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्. त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित. तर सरकारले फेसिलिटेट गर्नु पऱ्यो. सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
3: बाल कल्याण अधिकारीहरू
2: छन्. उहाँहरू मोबिलाइज हुनु पर्यो. प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो. प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि. कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कुलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्.
3: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
2: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ. इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कुलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको, प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ. त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्. उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि. हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि. अब जस्तो उदाहरणलाई, नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरोकार राख्ने संस्था, जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग, बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठुल्ठुला संस्थाहरू छन्. उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखाएको छु.
3: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
2: बच्चाहरूलाई पनि आफूलाई हुनसक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर. त्यसपछि परिवारलाई सजग गराउनुपर्छ. अहिले स्थानीय, अहिले राम्रो कुरा चाहिँ सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भएको हुनाले मान्छेलाई अलिकति डर, अलिक त्रास्त हुन्छ. एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि. अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक, दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्. अर्को कुरा, बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्. ल भइहाल्यो, काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्. बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्. फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त,
3: बेचबिखन
2: यो भेगमा थिएन होला, अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू. त्यही कारण बालबच्चाहरू अरू, फेरि अरू कनेक्सनमा, अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने.
3: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ. सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढीको क्षति. चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित.
3: काँग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने. भोटेकोसी बाढी प्रभावितका लागि नेकपाको 24 बुँदे प्रस्ताव पारित. प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता.
1: बाढीपछिको पुननिर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव. जोखिम युक्त बस्ती सार्न अध्ययन समिति गठन. कोरोला नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप.
3: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल. जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण.
1: र नेपाल एससिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल ए क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित. एनभीएलमा आज 2 खेल हुने.
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले फितकौली .com बनाउनु भएको कार्टुन लिएका छौँ. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपाभित्रको विवाद र असन्तुष्टि, जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टिका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन. यहाँ एउटा दुईजना व्यक्तिहरू छन्, दुईटा सोफामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ घट्दै गरेका बारेमा पनि विभिन्न टिका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन्। एउटा अलि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, नाम बदलेर नेकपा एकल काटे पार्टी बनाउने हो कि त, किनभने अब त हजुरसँग म मात्रै रहेँ।
1: हस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
6: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिलसेना र रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: रसुवा बाढी अपडेट, हालसम्म 1353 जनाको सब फेला, बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन।
0: रसुवा बाढी पीडितका लागि नेपालगञ्ज कारागारका कैदी बन्दीले गरे सहयोग, बाढी पश्चात हराइरहेका बाँकेर बर्दियाका 71 डिएनए सङ्कलन।
1: भोटेकोसीमा आएको बाढीको क्षतिप्रति आज राष्ट्रिय शोक विदा, आन्तरिक रोजगार प्रवर्धन गर्दै बाँकेका स्थानीय तह।
0: र बाँकेका स्थानीय तहमा सूचीकृत बेरोजगार महिलाको संख्या धेरै, जाजरकोट भूकम्प प्रभावित 188 परिवारलाई पहिलो किस्ता वितरण।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 22 गते सोमबार। नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा बादल लागेको छ, पानी पर्ने सम्भावना रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ। यस्तै बाढीमा परि अझै 3992 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 530 जना पुरुष र 328 महिला तथा 495 शव पहिचान गर्न नसकिने अवस्थामा छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2827 पुरुष र 567 महिला छन्। यस्तै विदेशी नागरिकतर्फ 267 पुरुष र 239 महिला सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये 1044 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
0: यता रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा प्रभावित परिवारका लागि नेपालगञ्ज अस्पतालले 60,78,513 रुपियाँ सहयोग गरेका छन्। आधा दर्जनभन्दा बढी अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापना सघाउने उद्देश्यले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएका हुन्। विपदको समयमा राज्यको राहत प्रयासमा साथ दिनुपर्ने भन्दै विभिन्न अस्पतालले व्यक्तिगत तथा संस्थागत पहलमा रकम जम्मा गरेका हुन्। सबैभन्दा ठुलो रकम नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरले उपलब्ध गराएको छ। अस्पतालले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,00,000 रुपियाँ जम्मा गरेको हो। सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्राली नेपालगञ्जले पनि 25,00,000 रुपियाँ कोषमा जम्मा गरेको छ। आज सोमबार नेपाल सरकारले भोटेकोसीमा आएको बाढीले मानवीय क्षतिप्रति राष्ट्रिय शोक समेत घोषणा गरेर बिदा दिएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
1: यसैबीच नेपालगञ्ज कारागारका कैदीबन्दीले भोटेकोसीका बाढी पीडितलाई सहयोग गरेका छन्। कैदीबन्दीले एकजनाबाट 5 रुपैयाँदेखि माथिको सहयोग लिएर 1,02,666 रुपियाँ सङ्कलन गरी बाढी पीडितलाई सहयोग गरेका हुन्। जेलर निरुपजङ शाही, मेडिकल विभाग प्रमुख कविराम बुढाथोकी लगायतलाई कैदीबन्दीले सहयोग रकम हस्तान्तरण गरेका छन्। नेपालगञ्ज कारागारमा 888 कैदीबन्दी रहेका छन्। उनीहरूले दैनिक 80 रुपियाँ र 700 ग्राम चामल पाउँछन्। त्यही गाँस काटेर उनीहरूले बाढी पीडितलाई सहयोग गरेका हुन्। जेलको पर्खालभित्र रहेका उनीहरूको यो मानवीय पहलले दुःखमा परेकाहरूलाई साथ दिन ठाउँ, अवस्था र परिस्थिति होइन, मानवीय भावना ठूलो कुरा हो भन्ने सन्देश दिएको छ। दुःखमा परेकालाई सहयोग गर्ने यो भावनाले धेरैलाई मानवताको हात बढाउन प्रेरणा दिन सक्छ। मेडिकल विभाग प्रमुख बुढाथोकीले कैदीबन्दीबाट आएको नगद सहयोगलाई तत्कालै पठाइने जानकारी दिनुभएको खबर सुनपानीले लेखेको छ।
0: यता रसुवाको भोटेकोटी भोटेकोसी बाढी पश्चात हराइरहेका र ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके बर्दियामा डिएनए सङ्कलन गरिएको छ। बाँकेका हालसम्म 23 र बर्दियाका 76 जनाको अवस्था अज्ञात छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार 1,343 शव फेला परेकोमा 98 शव मात्रै पहिचान भई हस्तान्तरण भएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय बर्दिया अस्पतालको सहयोगमा डिएनएको नमुना सङ्कलन गरेको छ। नमुना सङ्कलनमा 55 जना बेपत्ता आफन्त सहभागी भएका थिए। सम्पर्कविहीन व्यक्तिको पहिचान खुलाउन उनीहरूका बुबा आमा र छोराछोरीहरूमध्येबाट नमुना सङ्कलन गरिएको हो। जिल्ला प्रहरी बर्दियाका डिएसपी रेशम बोहराका अनुसार 3 जना सम्पर्कविहीनका आफन्तले भने यसअघि नै बाहिरी जिल्लामा डिएनए नमुना दिइसकेका थिए। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
1: बाँकेको कोहलपुरमा घरमै जुवा खेलिरहेको अवस्थामा प्रहरीले 5 जनालाई पक्राउ गरेको जनाएको छ। कोहलपुर नगरपालिका 13 खडगवार स्थित टोपबहादुर ओलीको घरमा शुक्रबार राति जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चक्र डम्बरपालका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका 12 का 36 वर्षीय धनबहादुर परियार, 38 वर्षीय चन्द्रबहादुर बस्याल र 56 वर्षीय बेलबहादुर डाँगी रहेका छन्। यस्तै कोहलपुर नगरपालिका 5 का राम गुरुङ र बैजनाथ गाउँपालिका 4 का 43 वर्षीय कुलबहादुर ओली पनि पक्राउ परेका छन्। प्रहरीले जुवा खेलिरहेको स्थानबाट 2,02,000 रुपियाँ नगद समेत बरामद गरेको छ। जुवामा प्रयोग भएको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डिएसपी डम्बरपालले बताउनुभयो।
0: वैदेशिक रोजगारीको मोह र बेरोजगारीको बाध्यताबीच नेपालका ग्रामीण बस्तीहरू बिस्तारै खाली हुँदैछन्। तर बाँकेका स्थानीय तहहरूले भने गाउँमै रोजगारीको सिर्जना गरिरहेका छन्। हिजोसम्म घरमै बेरोजगार बसेका हातहरूले आज आफ्नै ओडामा नाली सफा गर्ने, बाटो मर्मत गर्ने र पर्खाल लगाउने जस्ता काम पाएका छन्। खजुरा ओडा नम्बर 1 कि गोरी सुनारको अनुभव यसको एउटा बलियो उदाहरण हो। उहाँले भन्नुभयो, काम नगरेरै बेरोजगार बसेको बेला रोजगारी दिनुभयो हामीलाई। बेरोजगार भएर घरमा बसिरहेका थियौँ। आफ्नै ठाउँ गाउँमा आफ्नै घरमा बसेर घरकै खाएर काम गरियो, बाहिर जानु परेन, त्यहीमा खुसी लागेको छ। गोरी सुनार जस्तै धेरै स्थानीय बासिन्दाहरू अहिले राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत काममा जोडिएका छन्। वडा नम्बर 2 राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत जाली निर्माण र पर्खाल बनाउने जस्ता कामहरू सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरसिंह थापाले बताउनुभयो। हामीले खजुरा गाउँपालिका 2 जाली निर्माण र पर्खाल बनाउने कार्यक्रम गऱ्यौँ। आफ्नै ठाउँमा काम गर्न पाउँदा धेरै राम्रो लागेको छ। आन्तरिक रोजगार प्रबन्धन गर्दै बाँकेका स्थानीय तह शीर्षकमा गोर्खापत्र अनलाइनमा खबर लेखिएको छ। पश्चिम डायरीमा इन्टर स्कुल फुटबल टुर्नामेन्ट U18 आजबाट सुरु।
6: यो चाहिँ हामीले बच्चाहरूको लागि एउटा आफ्नो ट्यालेन्ट हन्ट जस्तो पनि हो। एउटा
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अनकल सेवाहरू:
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय: सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
8: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
9: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
9: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
9: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
10: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
11: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
3: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
12: रङ बहार, रङ बहार,
13: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
3: सूचना सूचना सूचना, भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज, बाँके। सम्पर्क फोन नम्बर 98-580-27-882।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपाली फुटबलको जगलाई विद्यालय स्तरदेखि नै बलियो बनाउने र भविष्यका राष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथ एसियन पेन्ट्स च्याम्पियन्स कप अल नेपाल इन्टर स्कुल फुटबल टुर्नामेन्ट U18 आजबाट सुरु हुँदैछ। नकआउट ढाँचामा सञ्चालन हुने यस वृहत प्रतियोगितामा देशभरका छात्रछात्रा दुवै विधाका टोलीहरूले मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्। यस ऐतिहासिक खेलकुद महोत्सवको व्यवस्थापकीय तयारी प्राविधिक पक्ष लगायतका सम्पूर्ण आयोजनाका बारेमा थप जानकारी दिँदै आयोजनाका अल नेपाल कोअर्डिनेटर मधुसूदन उपाध्याय।
6: यो चाहिँ हामीले बच्चाहरूको लागि एउटा आफ्नो ट्यालेन्ट हन्ट जस्तो पनि हो, एउटा लुकेर रहेको प्रतिभाहरू चाहिँ र फुटबल चाहिँ अहिले फुटबल बिग्रिरहेको बेलामा एउटा फुटबलको माहौल क्रिएट गरौँ, यो विश्वकप फुटबल पछिको एउटा फुटबलको माहौल पनि क्रिएट गरौँ र त्यसैभरिबाट रहेको जुन प्रतिभाहरू छ, जुन अन्डर 18 खेलाडी बोइज एन्ड गर्ल, त्यो प्रतिभाहरू हामी छनौट गरेर चाहिँ नि क्लब लेभलमा चाहिँ नि यो खेलाडीहरूलाई चाहिँ नि पकाउने हाम्रो मुख्य लक्ष्य हो।
14: अब यो आयोजनाको लक्षित उमेर समूह कुन हो, कसले कसले कसरी सहभागी हुन पाउँछ?
6: अनि यो हामीले दुईवटा क्याटेगोरीमा गर्ने भनेको थियौँ सुरुमा चाहिँ नि, अब पछि गएर चाहिँ नि अलिकति त्यो दुईवटा क्याटेगोरी गर्दा स्कुललाई पनि सबै विद्यार्थी सहभागी हुनलाई अलिक अप्ठ्यारो भएको हुनाले अहिले यो पहिलो सिजन हामीले अन्डर 18 समूहको बोइज एन्ड गर्ल गरेर देशैभरिबाट चाहिँ नि यो प्रतियोगिता सुरु गरे।
14: पुरुष खेलाडीहरूको लागि मात्रै
6: होइन, महिला पुरुष दुइटै छ। यो अहिले नेपालगञ्जमा चाहिँ तपाईँको पुरुषको क्याटेगोरी छ भने, अनि धनगढीमा तपाईँको महिला र पुरुष दुइटै क्याटेगोरी छ, अनि त्यसपछि दाङमा महिला पुरुष दुइटै छ, अनि भैरवमा तपाईँको महिलाको मात्र छ। त्यसरी जुन जुन प्रदेशमा विद्यार्थीहरूले डिमान्ड आएको छ, खेल्ने इन्ट्रेस्ट देखाउनु भएको छ सुरुमा, त्यसैलाई आधार मानेर हामीले त्यही भेन्युमा चाहिँ नि त्यति उमेर समूहको त्यही क्याटेगोरीको टुर्नामेन्ट गरिरहेको छ।
14: फुटबल केन्द्रित हुनुभएको जस्तो देखिन्छ, अरू विधामा पनि कार्यक्रम गर्न सक्छ?
6: अहिले हाम्रो फुटबलै हो यो, हाम्रो सुरुदेखिको हाम्रो लक्ष्य चाहिँ नि राष्ट्र देशैभरि रहेको चाहिँ प्रतिभाहरूलाई चाहिँ नि उनीहरूको प्रतिभाहरूलाई चाहिँ नि राष्ट्रिय स्तरसम्म चाहिँ नि लैजाने हाम्रो लक्ष्य चाहिँ अहिले फुटबलमा मात्रै छ। यो चाहिँ अब किनभने यो फुटबल हामी यो चाहिँ नि अर्गनाइज चाहिँ नि माले टाइम सिट गरे हो होइन, त्यो मध्येमा हामी एक्सपर्टिजहरू हाम्रो टिम छ 5-7 यो टिम यो टुर्नामेन्ट होल होस्ट गर्नलाई, त्यो चाहिँ हामी चाहिँ फुटबल कमिटी भनेर काम गरिरहेको छौँ।
14: यो आयोजना हेर्दाखेरि अलिकति सहर केन्द्रित हो कि भन्ने पनि पर्न सक्छ?
6: सातै प्रदेशको विद्यालयहरू सहभागी हुनुपर्छ। अहिले तपाईँको ग्रामीण सहरीकरण भनेको सबै ठाउँमा पूर्वाधार पुगिसक्यो, अब सहर र बजार भनेको अलिकति तलमाथि हो, 19 र 20 मात्रै हो, सबै ठाउँमा सहर भइसक्यो, सबै ठाउँमा सुगम भइसक्यो, सबै ठाउँमा बाटोघाटो पुगिसक्यो, अब दुर्गम भन्ने नेपालमा कमै जस्तो लाग्छ। ठिक छ, त्यो पहाडी भेगमा अलिकति तपाईँको हिमाली भेगमा अलिक असहज होला, तर धेरै जसो नेपालको ठाउँमा अहिले ठिक छ, 2-3 घन्टा लाग्ला यात्राको क्रममा हामीले भेङ्यौँ, त्यही हिसाबले तय गरेका छौँ। त्यस कारणले अब त्यस्तो दुर्गम र सहर सुगम भनेर हामीले यो टुर्नामेन्टलाई छुट्याएका छैन, सबै ठाउँको देशैभरको सबै ठाउँको सहभागी हुन सक्छौँ। उहाँहरूलाई हामीले विशेष सहुलियत पनि दिएका छौँ, आउनु जाने ट्रान्सपोर्टेसन भएको त्यो हामीले सहुलियत दिएरै सहभागी हुनलाई अनुरोध गरेका छौँ।
14: त्यो पहिलो सिजन हो, यसको निरन्तरताको
6: हामीले अहिले यो हामीले अहिले 3 वर्षको लागि यो कार्यक्रम उहाँहरू 3 वर्षलाई हामीले गर्छौँ भनेर अहिले लिएका छौँ है। अब भविष्यमा हेर्दैछौँ कति, यो पहिलो सुरुवात पनि हो, अब त्यस्तो फुटबलसँग जोडिनुभएका जो स्पोन्सरहरू छन् एनसिएल, BYD, SNPL, ग्लोबल आर्मी ब्याङ्क, सूर्य ज्योति इन्सुरेन्स, बम होइन, अब यस्ता संस्थाहरू व्यापारिक घरानाहरूले सहयोगमा हामीलाई निरन्तरता दिइरहनु भयो भने 3 वर्ष मात्रै होइन 30 वर्ष पनि अब हामीले चाहिँ गर्छौँ यो कार्यक्रम त निरन्तरता दिइरहन्छौँ। अहिले चाहिँ हामीले फुटबलसँगसँग मार एफिलिएटेड भएर गर्नु पर्यो, फुटबलसँग अहिले FIFA प्रतिबन्ध भएको हुनाले हामीले राष्ट्रिय खेलकुद परिषदबाट यो प्रतियोगिता सूची लिएर गरिरहेको छौँ।
0: अल नेपाल इन्टर स्कुल फुटबल टुर्नामेन्ट U18 का आयोजक अल नेपाल कोअर्डिनेटर मधुसूदन उपाध्याय र लक्ष्मी तिमिल सेना। अब बाँकी खबर। बाँकी जिल्लामा सूचीकृत बेरोजगार महिलाको संख्या धेरै भएको पाइएको छ। आर्थिक वर्ष 2082-83 4594 सूचीकृत बेरोजगार रहेकोमा अधिकांश महिला रहेका छन्। बाँकेमा 1213 बेरोजगार पुरुष रहेकोमा 3381 महिला बेरोजगार महिलाको तथ्याङ्क रहेको छ। जसमध्ये सबैभन्दा धेरै बैजनाथ गाउँपालिकामा 1056 महिला बेरोजगार छन्। त्यहाँ बेरोजगार पुरुषको संख्या 328 मात्र छ। 771 बेरोजगार भएको कोलपुर नगरपालिकामा 673 महिला छन्। 778 बेरोजगार रहेको खजुरा गाउँपालिकामा 597 महिला मात्रै रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिकामा 557 बेरोजगारमध्ये 331 महिला रहेका छन्। यता 85 पुरुष बेरोजगार भएको रातेसोनारी गाउँपालिकामा 295 महिला बेरोजगार छन्। यसै गरी नरेन्यापुर गाउँपालिकामा 67 र जानकीमा 63 महिला बेरोजगार रहेको खबर गोर्खापत्र अनलाइनले लेखेको छ।
1: दुई हजार 80 साल कार्तिक 17 गते जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित 188 लाभग्राहीले निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएका छन्। आवास पुननिर्माण सम्झौता गरेका लाभग्राहीको खातामा प्रति घरधुरी 50,000 रुपियाँका दरले पहिलो किस्ताको रकम पठाइएको हो। भूकम्प गएको करिब 3 वर्षपछि निजी आवास पुननिर्माणका लागि पहिलो किस्ताको रकम उपलब्ध गराइएको हो। भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणका लागि लाभग्राहीसँग सम्झौता गरी विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनस्थापना अनुदान दोस्रो संशोधन कार्यविधि 2083 अनुसार रकम भुक्तानी गरिएको हो। कार्यविधि अनुसार आवास पुननिर्माण सम्झौता गरेपछि पहिलो किस्ता बापतको अनुदान रकम लाभग्राहीको खातामा पठाउने व्यवस्था छ। पहिलो किस्ता पाएपछि लाभग्राहीले आवास निर्माणको काम अघि बढाउनु पर्ने खबर गोर्खापत्रले लेखेको छ। पश्चिम डायरीमा 767 परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण लगायतका खबर अझै बाँकी छन्। रेडियो कृष्णसार एफएमको साथमै रहनुहोला।
7: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
15: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
16: प्रदान गरिने सेवाहरू
7: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
15: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
7: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
15: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
17: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
18: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि। सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
19: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
20: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
21: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
21: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
21: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
22: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
20: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
22: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
23: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-00।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com मा इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। बालबालिका समाजको सबैभन्दा संवेदनशील साथै राष्ट्रको भावी नेतृत्वदायी भूमिका खेल्ने वर्ग हो। यिनीहरू युवा प्रौढ र ज्येष्ठ नागरिकभन्दा फरक स्वभाव र आवश्यकताहरू भएका जनसङ्ख्या समूह हुन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको कुल जनसङ्ख्या 2,91,64,578 रहेको छ। देशको कुल जनसङ्ख्यामध्ये 33.8% बालबालिका रहेका छन्। सरकारले बालबालिकाहरूको हक अधिकार संरक्षण र सम्बोधनका लागि बाल अधिकार सम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू त्यसका साथै ऐच्छिक लेख घोषणापत्र तथा कार्ययोजनाहरू प्रतिबद्धता जनाएको छ। यस्ता महासन्धिहरूको व्यवहारिक कार्यान्वयनका लागि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय एवं स्थानीय स्तरमा कार्यक्रमहरू ऐन नियमहरू निर्माण भए पनि व्यवहारिक कार्यान्वयनका लागि विभिन्न चुनौतीहरू देखा परेको छ। बाल अधिकार संरक्षण अझै चुनौती शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ।
2: बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण सुरु गरेको छ। हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडा नम्बर 2 र 3 का 290 घर परिवारलाई चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा थप घरधुरी समेट्दै 767 परिवारलाई चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ।
1: अब केही समाचार संक्षेपमा। बाँकेको कोलपुरमा पहिलोपटक छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको छ। परम्परागत तथा मौलिक खेलको संरक्षण सम्वर्धन र प्रवर्धन तथा नयाँ पुस्तामाझ यसको पहिचान स्थापित गर्ने उद्देश्यले कोलपुर नगरपालिका 9 का वडाध्यक्ष उपेन्द्रनाथ योगीको पहलमा प्रतियोगिता आयोजना गरिएको हो। यता बाँकेमा जडीबुटी खेतीमा संलग्न किसानले उत्पादन गरेको तेलको गुणस्तर कायम राख्दै बजारीकरण सहज बनाउन आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
2: रसुवा बाढी अपडेट। हालसम्म 1,353 जनाको सफेला। बाढीमा परि अझै 3,992 जना सम्पर्कविहीन।
1: रसुवा बाढी पीडितका लागि नेपालगञ्ज कारागारका कैदी बन्दीले गरे सहयोग। बाढी पश्चात हराइरहेका बाँके र बर्दियाका 71 डिएनए सङ्कलन।
2: भोटेकोसीमा आएको बाढीको क्षतिप्रति आज राष्ट्रिय शोकविदा। आन्तरिक रोजगार प्रवर्धन गर्दै बाँकेका स्थानीय तह।
1: र बाँकेका स्थानीय तहमा सूचीकृत बेरोजगार महिलाको सङ्ख्या धेरै। जाजरकोट भूकम्प प्रभावित 188 परिवारको पहिलो किस्ता वितरण। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म रामप्रसाद पनि बिदा हुन्छौँ। आज भदौ 22 गते सोमबार 7 सेप्टेम्बरका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10 बाँके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: नमस्ते दाई।
11: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
10: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
11: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
12: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
13: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
14: हाम्रा विशेषताहरू:
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
14: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
14: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
14: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको, ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
14: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
14: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
15: मन पर्यो त पर्यो पर्यो,
16: जब से तुमको देखा है
17: सिंगापुर होलसेल,
18: नेपालगञ्ज सेतु बिकट चोक
15: सिंगापुर होलसेल,
18: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी क्या दामी।
14: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
15: आजै रोजौ है,
18: मन पर्यो त पर्यो पर्यो,
17: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
18: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
14: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। स्थान नेशनल मल्टिकेयर हस्पिटल, नेपालगञ्ज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोड्ने विशेष नेशनल मल्टिकेयर हस्पिटल, नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081-531-386 र 97-437-9900।
19: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU,

0: 31860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-224-92-377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
4: नमस्ते दाइ।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
3: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
3: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
3: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
3: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
3: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
6: सम्पर्क 97051148
5: सोफा हब नेपालगञ्ज
6: विश्वासमा नम्बर एक
5: क्वालिटीमा सबैभन्दा बेस्ट
7: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
8: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
7: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
7: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
9: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
3: आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97-0695-92-45 98-28-36-50-65

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के के सुविधा
4: यही उपलब्ध छ?
3: हो र, यो अस्पतालमा के के सुविधा छन् नि?

0: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्य भरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज, बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480426435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: तर भइरहेको प्राधिकरणले जनाएको छ, यसैबीच बाढी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि सुरु भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडा भगाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भए विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर बिमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुनसक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किडजन्य भन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेष त बालबालिका, वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढी प्रभावित जिल्ला मध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा 15 पिउने पानीका नमुनामध्ये 5 इकोलीको संक्रमण भेटिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडका साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाडका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा झापामा 50 मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। गैराती देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नारायणगढ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सडक मर्मतको काम भइरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ मुगलिन सडक खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे र 3:30 बजेदेखि 4 बजे र बेलुका 6 बजे पछिको समयमा सञ्चालन गरिनेछ। यसबाहेकको समयमा गाडी रोकेर काम हुने सूचनामा उल्लेख छ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ। सम्भावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागि हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अस्तिदेखि गगन्य क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सडकमा थप क्षति पुगेको छ। यसमोट क्षेत्रमा ठूला ढुङ्गा र चट्टान खसेर सडक अवरुद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सडकको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरिनाथ गाउँपालिका 4 र 5 सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरुष बेपत्ता हुनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण सङ्कटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। सङ्कटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4 नेछुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सार भनका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत 3 कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेड कुस्नर र स्टिभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रुस युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रुसी राष्ट्रपति पुटिनसँग भेट गरी रुस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेन्डा अघि बढाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रुस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे सुरु हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे सुरु हुनेछ। यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्त्वपूर्ण 3 अङ्क जोडेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लिगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20 लाख पुरस्कार पाउनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीको पीडामा आज राष्ट्रिय शोक खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी बागमती गण्डकी र सुदूरपश्चिमका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द। तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रुस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा, पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता। र एनभेलमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढंगले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रम

0: ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
1: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
10: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580 30479 र 98480 21380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081535717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482080465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार।
7: नम्बरमा यामाहा रेजियर
8: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164-16-99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिकचोक
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिकचोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BS सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: BS सिलाई मेसिन सप्लाई घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइसराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गर्ने सोचमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियो निर्माण गर्ने सोचमा हुनुहुन्छ अथवा कुनै मोडल बन्ने सपना बोकेर भौतारी रहनु भएको छ? यदि यसो हो भने हामीलाई सम्झनुहोस्। हामी कहाँ स्तरीय गीत संगीत रेकर्ड गर्नुका साथै म्युजिक भिडियो निर्माण सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ र उत्कृष्ट बजार व्यवस्थापनका लागि सधैँ सम्झनुहोस् हिम सम्झौता डिजिटल प्राली। साथै नव कलाकारहरूलाई विशेष स्थान दिइन्छ। हामीले उत्पादन गरेको गीत संगीत हेर्नका लागि हिम सम्झौता डिजिटलको आफ्नो युट्युब च्यानल हिम सम्झौता डिजिटल क्लिक गरेर यहाँ भएका गीत संगीतहरूलाई हेर्न नभुल्नुहोला। साथै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला र हिम सम्झौता डिजिटलको अत्यन्तै लोकप्रिय कार्यक्रम संगीत समर्पण हरेक दिन बिहान एनटीभी प्लसमा 38 बजे प्रसारण भइरहेको छ, हेर्न नभुल्नुहोला। पुनः प्रसारण दिउँसो 1 बजे। सम्पर्क हिम सम्झौता डिजिटल म्युजिक प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार, मोबाइल नम्बर 98146947426, 98146947426।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री

0: ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या।

रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि

0: क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
0: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेंस।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2073 को शुभकामना सहित दिलमाया घलान र अनिता घलानको संयुक्त प्रस्तुति तीज विशेष सांगीतिक कोसेली झुम्का किनिदिनु। जनक लामाको मन लोभ्याउने लय सृजना अनि अनिता घलानको उत्कृष्ट शब्द सृजना भित्र लच्याङ गाविस सोलामाने नुवाकोटका उदयमान तर सम्भावित आवाज भएका कुमार घलान र काठ क्षेत्रमा पछिल्लो समयका चर्चित गायिका अर्चना स्याङतानको सुमधुर आवाज।

0: कैमरा एक्शन कट।
1: उफ, भो डायरेक्टर ज्यू अर्कै नायिका खोज्नुस्।
2: हैन बहिनी, मेहनत गर्नुस्, मेहनत गर्नुस्। आफ्नो स्तरीयताको लागि मेहनत त गर्नै पर्छ, जसको लागि शिवदर्शन प्रोडक्शन हाउस सधैं तपाईको साथमा हुनेछ। हजुर, तपाईँ पनि उच्च क्वालिटीको म्युजिक भिडियो निर्माणका लागि, अडियो निर्माणका लागि अथवा मोडल बन्ने सपना बोकेर वा राम्रो गायन प्रतिभा श्रोता दर्शक सामु प्रस्तुत गर्न चाहनुहुन्छ वा आफ्नो गीत सङ्गीतको मिडिया प्रमोसन गर्न चाहनुहुन्छ भने विगतका धेरै लामो समयदेखि नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि क्रियाशील शिवदर्शन प्रोडक्सन हाउस र शिवदर्शन डिजिटललाई अवश्य सम्झना गर्नुहोला। नयाँलाई प्रोत्साहन, पुरानालाई सम्मान, शिवदर्शन प्रोडक्शन हाउस र शिवदर्शन डिजिटल प्राली। प्रबन्ध निर्देशक गायत्री थापा, मोबाइल नम्बर 9841142280, फोन नम्बर 01-69-24-5-41।
1: बल्ल मेरो सपना साकार हुने भयो।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 9858036577 9858028195 र 9858036811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
7: नमस्ते दाई
8: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
7: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
8: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
11: हाम्रा विशेषताहरू
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
11: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
11: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
13: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
13: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
14: मन पर्यो त पर्यो पर्यो
15: जब से तुमको देखा है
16: सिंगापुर होल सेल
17: नेपाल गन्ज सेतु बिका चोक
14: सिंगापुर होल सेल
17: नेपालगञ्ज सेतुबिका चोक नामै काफी क्या दामी
18: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
19: आजै रोजौ है
17: मन पर्यो त पर्यो पर्यो
16: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
17: सिङ्गापुर होलसेल सेतुबिका चोक अहिले जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97-0-695-92-45 98-28-36-50-65 सिङ्गापुर होलसेल मल

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: वाह नाचै हो क्या
1: भो भो फुर्क्याउनु पर्दैन
2: नेपाली नारीहरूको महान चाड हरितालिका तीजको शुभकामना सहित चित्र अविरल श्रीपालीको तीज सांगीतिक कोसेली पाउजु लाकी छ साठी चौन्न छैसठी एघार चित्र अविरल श्रीपालीको उत्कृष्ट लय तथा शब्द सृजना भित्र टिकापुन र चित्र अविरल श्रीपालीको सुमधुर आवाज तीज सांगीतिक कोसेली पाउजु लाकी छ आलाप रेकर्डिङ स्टुडियो मार्फत अब बजारमा सल्लाह र सुझावका लागि चित्र अविरल श्रीपाली मोबाइल नम्बर 9802855245
3: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ
4: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ
5: प्रदान गरिने सेवाहरू
3: गर्भवती जाँच सेवा महिलाको तल्लो पेट दुख्ने समस्या पाठेघरमा मासु पलाएको समस्या यौनी चिलाउने समस्या गन्नाउने सेतोपानी बग्ने समस्या
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या निसन्तानपन सम्बन्धी समस्या महिनावारीमा गडबडी
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल कोहलपुर नौ हवलदारपुर बाँके सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
6: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
6: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
6: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
6: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
6: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
6: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
6: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
6: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
7: हो र यो अस्पतालमा के सुविधा छन् नि
4: 24 घन्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
7: सम्पर्क नम्बर 081-535-717
8: यो कृष्ण सार एफएम 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
6: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484 57466।

0: तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउन तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिन समेत हो। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। अहिलेसम्म 1,355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको राजसभाले जनाएको छ। सभापति लामिछानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको राजसभाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह 81 बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाडा बाबत प्रति परिवार 10,000 रुपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छोट्याउँदै सुरक्षित ठाउँमा कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पर्सिदेखि नियमित सञ्चालन गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर टिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभीरमा सडक मर्मतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सडक खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म, 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत ठाउँमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रामा चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सडक असहज बनेसँगै सङ्ख्या बढाएर 11 वटासम्म उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज घट्यो, चेपाङ समुदायले आज नुवागी अर्थात् छोनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ, यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: रंग बहार
3: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148070।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै 40 जिल्लामा बाढीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ 2400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाउ तोलामा 3,100 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 75 रुपियाँले घटेको छ। आज चाँदी तोलाको 4,690 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चेपाङ समुदायले आज न्वागी अर्थात् छोनाम पर्व मनाउँदैछन्। चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ 22 गते छोनाम पर्व मनाउने गर्छन्। अब विदेशको खबर। सिरियामा सन् 2026-27 को नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भिड लागेको छ। लामो समयदेखि आर्थिक सङ्कट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई भने निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दमास्कसको स्टेसनरी सामग्रीको प्रमुख बजारमा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढेको पनि गुनासो गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनबिएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्डर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे सुरु हुनेछ। हिजो कर्णाली लगातार दोस्रो जित निकालेको छ। खप्तड फाल्कन्सलाई 3-2 सोझो सेटमा हराउँदै कर्णालीले महत्त्वपूर्ण 3 जोडेको छ। हिजै भएका खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लिगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20 लाख प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक सङ्कट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। रयनभेलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो

0: जनता केबल पाँच दशक देखि
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: ओहो, आज डाई नै मजा लागत हो, मजासे दवाई करेना कहटो।
8: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
7: ए बाट ठिक कैलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
8: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन व लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक ऑपरेशन थिएटर हो।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ, सुपर पोलिक्लिनिक।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिका चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिका चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 28 195 र 98 5 80 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: जनता केबल पाँच दशक देखि
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेंट्स।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: कोई बात है तो ये राम कुमार मोबाइल वाले मैसेज पठाने कहने, सबसे पहले मियाँ जी आपका पूरे रेडियो परिवार का प्यार भरा नमस्कार। तो नमस्कार है कहने, कोई प्यारा से गाना सुना दिया जी हमका। राम कुमार मोबाइल सेंटर जो ही बागेश्वरी कठुआ पुल के ठीक पूर्व लाइन में है, वहाँ से मैसेज भेजी ने। ऐसे संगम टेलर से मैसेज भेजी ने कृष्णा परियार जी, इन्हों लिखी ने सबसे पहले मियाँ जी नमस्कार। तो नमस्कार है कहने, आपके कार्यक्रम बहुत अच्छा लगा था, आपके बोले के और आपके आवाज़ बहुत है, साथ ही सहित आवाज़ में बहुत गड़बड़ी है, कैसे सर्दी बुखार जुकाम सब चलत है, इससे थोड़ा गड़बड़ है। हाँ कहने कि कोई प्यारा से गाना सुना दिया जी। साथी मोहम्मद अफरोज खान है, ऐसे कहने कि सुभाष परियार का और पूरे स्टाफ का सुनाओ चाहिए। कोई साथी फोन लाइन में, नमस्कार नमस्कार। हाँ साथी अब हम चलित है पहले छोटा सा व्यापारी विज्ञापन के बाद में सुना जाए प्यारा से गाना।
1: आदरणीय आमा बुआ दाजुभाई तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट अट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू
2: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
2: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ

0: बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: माया बाबु, टेलर के त सक्कु सामान हो गेल बा, अब मसिन कहाँ से नन्ना हो?
9: छी दादु, हफे ठाहानी हो कि का उह त हो जे बीएस सिलाई मशीन सप्लायर्स।
8: बीएस सिलाई मशीन सप्लायर मा कौन कौन मेर के मशीन पैठे बाबु?
9: उहाँ त अनमोल, उषा ओ ताज ब्रांड का संग मेरी कंपनी का सिलाई मशीन बिक्री ओ मरमट कई जिठा। एक रक संग संग मशीन संबंधी सबको पार्ट पुर्जा ओ सामान फे पा जिठा। अट्रकेल कहाँ हो? कुशल कारीगर हुकन से मरमट फे करा जिठा।
10: एक संगे दस्या देवारी हो, छठ त्योहार सम 5-30% सम ग्राहक उपकरण के छूट के व्यवस्था कैल बा।
8: बीएस सिलाई मशीन सप्लायर, घरबाई टोल 2, पीपल चौतरा, नेपालगंज बाँके। एक बेर सेवा करे के मौका जरूर देबी। प्रोप्राइटर भरत सिंह परियार। मोबाइल नंबर बा 98-481-28-318 और नंबर बा 98-224-52-478। एक बेर सेवा करे के मौका जरूर देबी।
11: पिछले सारे फिल्म लगाए दो हमार पिया, पिछले सारे फिल्म लगाए दो हमार पिया।
12: रेडियो कृष्ण सार FM 94 MHz, कृष्ण सार जस तेज।

0: वैद्यशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: ओहो सर, कार्यक्रम को सब तैयारी तो भयो तर कहाँ गर्ने भन्ने टुंगो लागेन। के गर्ने होला?
2: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदै छ नि।
1: कस्तो होटल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
2: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
1: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
2: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो 1355 जनाको मृत्यु पुष्टि अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायीले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध उल्लङ्घन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने नेपाल खबरमा अब पूरा खबर भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ यही भदौ 10 गतेको बाढीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन् यस्तै 6600 भन्दा बढी घाइते भएकामा धेरैको उपचार भइरहेको छ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढी मानिसले आश्रय लिइरहेका छन् आज बाढी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार राहतको स्थितिबारे जानकारी लिनुभएको छ उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ बाढीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य

बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात् झन्डै 1,40,000 रुपियाँसम्म जरिवाना तिराउन सकिँदैछ। तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढावा दिइरहेको र यो असंवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ। यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढिवादी नेतृत्वको गठबन्धनले ल्याएको हो। उनीहरूका अनुसार यो कानून लैङ्गिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो। यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ। अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो। अब खेल खबर। फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो। सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन्। इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो। युरोपेली फुटबलको नियामक निकाय युईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ। गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए ता इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो। गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो, तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। फोटेकोसीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1,355 जनाको ज्यान गएको पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध, प्रतिबन्ध उल्लङ्घन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने।

0: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। स्थान नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोड्ने विशेष नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081531386 र 97437990।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580812।
7: Back to back, back to back.
8: In this song,
7: on stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो

0: अस्पतालमा के सुविधा छन् नि?
1: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: In this song on Stay tuned.

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू, नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना

गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भयो।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
6: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
6: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
6: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
7: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
8: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
7: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
9: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
10: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दा अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
3: हो र यो अस्पतालमा के सुविधा छन् नि
4: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
3: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
4: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
3: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
4: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
4: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने

0: राप्ती रोड बाके संचालक पूरण चौधरी।
1: सम्पर्क नम्बर 9848206697 9853 2397 र 9804386697।

0: जनता केबल पांच दशक देखि।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
5: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
4: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
6: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: रंग बहार, रंग बहार।
12: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
11: बर्जर पेन्स।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म स्थान नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोर्नी विशेष नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने सम्पर्क फोन नम्बर 081-531-386 र 97-437-9900
3: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
7: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
3: उपलब्ध सेवाहरू
7: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
7: सम्पर्क नम्बर 081-536-667 98-215-97-532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
8: रंग बहार
9: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
8: बर्जर पेन्सले

0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
3: तपाईलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
2: हो र त्यहाँ सुविधाहरू के रहेछ त
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे इसिजी कानको

0: सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म साँझ 5:15 बजेदेखि 7 बजेसम्म शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म
0: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
4: प्रदान गरिने सेवाहरू
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
9: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
9: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081-535-717।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाई।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटेको सीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपिल।
3: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो। कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
4: नेवार समुदायका परम्परागत मुखुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई। मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुसी व्यक्त।
5: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
3: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण। सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
4: र एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो। नेपालका बाढी पीडितप्रति युएएफएको ऐक्यबद्धता। यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि
4: नेपाल पोलिटिकी
7: एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज। प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
9: 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक

0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटेकोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाटभन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नलपरासी बर्दघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिलिमे जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढी जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङटाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली एकमा धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेका ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढीको 11 दिनमा एक चिनिया नागरिकको जीवितै उद्धार गरेको थियो भने दुईवटा शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बीको आयोजनामा सेना र सशस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाढीको 10 दिनमा 2 कर्मचारीको जीवितै उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। सुरुङ संरचनामा मानिसहरू जीवितै रहने रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96% र धादिङमा 99%भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै 3 सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाइ छ।
1: नेपाली काङ्ग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड रुपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बाढीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना भएका सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
0: यसैबीच भोटेकुसीमा आएको भीषण बाढीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तिनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँट गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डिएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढीमा परि अभिभावक गुमाएका बालबालिकालाई कक्षा 12 आवासीय विद्यालयमा निशुल्क पढाउने निर्णय गरेको छ। धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
1: सरकारले भोटेकोसी बाढीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यावसायिक गाडी, प्लान्ट, मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 आयकरमा पूर्ण छुट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैङ्क कर्जाको सावा तथा ब्याज एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डु नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।

0: जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपिल। विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने, प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोसीको बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीडमा गएको पहिरोपछि झनै पीडित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिन्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीडमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौडा, बिरगान्ज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रति सिलिन्डर 2060 रुपियाँमा थप 105.38 रुपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिन्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी सङ्घ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
0: मध्य प्रदेश सरकारले असारी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढाउन बाटो खुलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार सुरुमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड रुपियाँभन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढेको भन्दै चालु आर्थिक वर्षको 41.13 अर्ब बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठुला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
1: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृतिप्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशीराज भण्डारीलाई सोध्नु भएको छ।
2: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँला भने एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परागत मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिन गर्नुभयो है उहाँहरूको लागि। मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई यो पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद छ।
3: 298 आवेदन दिनुभएको रहेछ, कसरी छानिनु भयो जस्तो लाग्छ?
2: नेवारी संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो
3: पाएको परम्परागत
2: यसमा भनौँ मैले 18 लेखेको छु। अनि सकेसम्म चाहिँ मैले मकुण नाच कहाँ नेवारहरूले नाच्ने मकुण नाचहरूलाई सङ्कलन गरेको, त्यसमा सायद 40 बढी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु। सबभन्दा पहिला त हाम्रो यो मकुण्ड नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउन कोसिस गरेको। मेरो यो 50-55 उसमा कतिवटा नाचहरू बन्द पनि भइसकेको छ होइन, यस्तो नहोस् तर के गरे भयो भने एज ए इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौँ, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कलाको के जोडी छ, कसरी यो एक दोस्रोलाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउन खोजेँ।
3: जुन यो सङ्कलन र अभिलेखीकरण गर्नु

0: के चुनौती थियो यहाँलाई?
1: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इन्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 सालदेखि मैले सुरु गरे हो, 26 साल 27 28 सालसम्म खुब लाग्यो। अनि त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 वर्ष मैले बाहिर पनि बसिनु पर्यो, ग्याप पनि धेरै भयो। कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरेर पनि मैले रातभरि नाचेर जानुपर्ने हुन्थ्यो। त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त।
2: उहाँ हुनुहुन्थ्यो लेखक बिना जोशी भण्डारी। उहाँको कृति नेवार समुदायका परम्परागत मुकुन्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 18.07 अङ्कले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो कारोबार दिन बढेको हो। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको बिहिबार 3.46 अर्ब करोडको कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता सेयर 3.83 अर्ब करोड रुपियाँमा किनबेच भएको छ।
4: वर्षायाम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार भदौ महिनामा मात्र 614 पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासलु हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढेको छ। पर्यटकको आगमन बढेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य याम सुरु हुनु अघि नै पदमार्ग को बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड छ।
5: काठमाडौँको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह सुरु भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याएका अर्ग्यानिक

0: गढवा, रामवन, अशोक वाटिका र विन्ध्य बासिन लगायत दर्जनौ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
1: जङ्गली हात्तीको त्रास र क्षतिका कारण पीडित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीयवासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कडा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौँ नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान सुरु गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको संयोजकत्वमा 105 सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जङ्गली हात्तीले झापादेखि कोशी टप्पुसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुँग्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेङ्गलुरुमा रहेको स्टार्टअप डोग्नोसिसले 15 विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढाएको हो। यो प्रक्रियामा बिरामीले झन्डै 10 कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमुना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1,500 बढी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% बढी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुँग्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको ओटिटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रुपियाँमा नेट टिभीले ओटिटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रुपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रहरीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रुपियाँमा इसेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपिएल आउँदो कार्तिक 9 मङ्सिर 5 कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपिएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
0: नेपाल भलिबल लिग एनभिएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्याट्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबिएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 आइतबार हुनेछ।
1: र युरोपेली फुटबलको नियामक निकाय युईएफएले नेपालमा भदौ 10 गएको बाढीका पीडितप्रति ऐक्यबद्धता जनाएको छ। युईएफएले यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेल अघि 1 मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यसक्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। युईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपालीप्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढी पीडितको सम्झनामा मौन धारण गरेका थिए।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोसीमा बाढी आएको 13 आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित

0: ते भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपिल।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, तीन दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
0: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुसी व्यक्त।
1: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
0: र एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो नेपालका बाढी पीडित प्रति युएएफएको ऐक्यबद्धता। यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेल अघि एक मिनट मौन धारण गर्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्स।
8: जब से तुमको देखा है
9: सिंगापुर होलसेल,
10: नेपालगंज सेतु विकास चौक,
11: सिंगापुर होलसेल,
10: नेपालगंज सेतु विकास चौक, नाम ही काफी, क्या दामी।
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
12: आजै रोजौ है।
10: मन पर्यो त पर्यो पर्यो।
9: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
10: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
13: खुसीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
13: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
13: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
4: सूचना
7: उपरोक्त विषयमा हाल यातायात व्यवस्था कार्यालय बाँकेले भाडा सवारी साधनहरूका अन्तर्प्रदेशीय रुट पर्मिट जारी नगरेको हुँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको अवस्थामा सवारी परीक्षण कार्यालय बुटवल रूपन्देहीले सो समस्यालाई सहजीकरण गर्नका लागि यही मिति 2083 भाद्र 22, 23 र 24 गते अन्तर्प्रदेशीय रुट पर्मिट र जाँच पास उपलब्ध गराउने गरी नेपालगञ्ज कोहलपुर बस पार्कमा घुम्ती शिविर सञ्चालन गर्ने भएकाले सेवा लिनका लागि सम्बन्धित सम्पूर्ण गाडी व्यवसायी तथा गाडी स्टाफलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: गाडीको सम्पूर्ण कागजातहरू, ब्लु बुक, जाँच पास, बिमा पोलिसी सक्कल हुनुपर्नेछ।
7: फेरी बस व्यवसाय प्रणाली, प्रधान कार्यालय, नेपालगञ्ज, बाँके।
3: मोबाइल नम्बर 98-85-26-722।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो पर्यो,
7: जब से तुमको देखा है
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजो है,
9: मन पर्यो त पर्यो पर्यो,
8: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक, फोन 97065992945, 98286350। सिङ्गापुर होलसेल मल।
11: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना। नेसनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, स्थान नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज। विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोर्नी विशेष नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने। सम्पर्क फोन नम्बर 081531386 र 97437990।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फँसेको सेनाको भनाई, बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।

0: तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
1: सप्तकोशीमा पानीको वहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती, कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट, नागढुङ्गा मुङलिङ सड़क खण्ड खुलाउन 9 ठूला मेसिनबाट काम तीव्र।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्।
1: आजदेखि सबै प्रजातिको मुस्ताङ्गी स्याउ टिप्न खुला, डल्ले खोर्सानीमा मापदण्डभन्दा बढी विषादी भेटियो, बाढी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो, यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
1: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: योका हातहरूलाई अझ छिटो पीड़ितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढ़िरहेको र तीनवटै सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
3: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौँ र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै के पनि भनेका छैनौँ। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनु होला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइराखेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामीले चाहिँ तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
2: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै तीनवटै सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 जना नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जङ थापाले त्रिशुली 390 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढीले ल्याएको लेदुको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
4: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य के हुन्छ देखिन्छ।
2: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले बाढीमा परि 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्ण भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्ण भीरमा सडकको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुङ्गा मुगलिङ सडक 8 दिनदेखि अवरुद्ध छ। सडक अवरुद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिण्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिण्डर अभाव रहेको सीआईएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटेल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सीआईएनलाई बताउनुभयो।
5: कृष्णवीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उदकबाटै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने, त्यो खालको समस्या छ। अब उदकले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
2: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सड़क मर्मतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौँ।
6: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
2: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 विनाशकारी बाढी र पहिरो पछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढीलाई कहाली लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
7: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
2: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, मगरले, रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था

0: प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
1: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिका प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत्अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
0: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लिग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हरायो। मधेशको यो लगातार तेस्रो हार हो। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
2: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
3: व्यापारी आया छन् र व्यापारी हामी मिलेको छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। तिथिआन त्यत्तिकै छन्। गोल्डिनको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भन्दा।
2: सरकारले तोक्यो प्रति किलो 60 रुपियाँ, तर किसानलाई 40 रुपियाँ पाउन पनि मुस्किल। रिपोर्टसँगै बाढी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
5: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
4: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
6: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
9: सम्पर्क 97051-48-70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
10: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेंस।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेण्ड नाघेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेण्ड पानी बगिरहेको जनाएको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानोफस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्रान्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रूपियाँ भन्दा बढीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 879 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गोरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रूपियाँ, बी ग्रेडको प्रति किलो 50 रूपियाँ र सी ग्रेडको प्रति किलो 40 रूपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजा का किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
1: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाइ सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको पदाञ्चुली गाउँपालिका वडा नम्बर 5 का बीरबल सिंहले बताउनु भयो।
2: व्यापारी हामी मिलेका छैन। राताको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ,
1: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनु भयो।
3: 25 पेटी भयो, मेरा 15 पेटी जति छन्, अहिले धेरै फलेन नि। जुद्दा साइजका 6 कार्टुन भयो, ट्रेन साइजका 7 कार्टुन, भन्ना साइजका 4 कार्टुन, अन्त नर्मल साइजका 10 कार्टुन, चाहिँ अर्को डाँडा फेरि मेरै नामजर बुद्धा साईका 10 कार्टुन, अहिलेसम्म सबै गरेर 5 कार्टुन हाम्रो गाउँमा मिल्ने।
1: हुम्लाको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नु भएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
4: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, जो ठाउँमा गाडी छ
1: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
5: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिकति
1: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत
6: हाम्रो मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिज होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ, त्यो रेट भने एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्नेलाई अझै मूल्य घटाउन खोज्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू ती उत्पादन जो जसले गर्नुहुन्छ कृषकहरू र जो जो खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एक आपसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सरसल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरी जा हो, पाकोस् कि नपाकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस्, राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरेर लिएर जानुहुन्छ भन्दाखेरि तिनीहरूको के यतैतिर गएको आफन्तीहरूसँग चिनजान गरायो, त्यो अनुसार बिक्री भएर
1: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर, हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
7: साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू चाहिँ त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यस्तो लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो।
0: बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलिजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
10: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
11: खकुरीको कुरा एकैछिन सुनाऊ।
7: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टर्च बालेर हेरेर मात्र लिनु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नै हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब 1 घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डेथै हुन्छ। फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि त हाम्रो पिपिई नै लाएर गइरहेको छौँ, त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू। तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ, उहाँहरू चाहिँ त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ, त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यस्तो लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब दह्रो किला सिला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू नि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा इयरबर्न डिजिज भन्छौँ त्यो फैलिन सक्छ, त्यसको लागि चाहिँ मास्क लगाएर हिँड्नु पर्यो।
11: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा, बुट, हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढी प्रभावितका लागि चप्पल, जुत्ता, लत्ता, कपडा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
12: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ, दाल चामल, अब नुन भयो, दालमोठ भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटरी प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू। त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। अनि त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल यस्ता टोय भन्छ नि, टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन, त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम। र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात वितरण गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो अलि बढी आवश्यक पर्ने। र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त देखियो छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यसो हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो, कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मानिसहरू होइन। त्यस्तोलाई चाहिँ यो नट्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
11: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राह चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सडक बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी:
13: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुर्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले चाहिँ कोल्डली सटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जेबाट ढुवानीको चाहिँ अलिकति असहजता छ, किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि राहत पुर्याउन सक्ने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा चाहिँ कोल्डली सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले राहत डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड पुग्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुर्याइसकेको अवस्था छ। स्टक छ सफिसियन्ट होइन, तर अपर्याप्तता पनि होइन। त्यसैले पालिकासँग पनि कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिराख्नु भएको छ। राम्रो कोर्डिनेसन छ। अब गोसाइकुण्ड गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ। दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन। वडा सिओहरू हुनुहुन्न, मिसिङ हुनुहुन्छ, उपाध्यक्ष मिसिङ हुनुहुन्छ, धेरै यो अलिक ठुलो खेती भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ। नत्र स्थानीय तहहरूले राम्रो कोर्डिनेट गर्नुभएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्छ भन्दा पनि सस्टेनेबल हुने गरी टुइन झुलुङ पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको छ पछिल्लोसम्म है।
11: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
14: रसुवाको धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यमसम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यमसम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यमसम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको चाहिँ सम्भावना रहेको छ, यो चाहिँ दिउँसो र राति दुवैलाई।
11: मौसम बारे बुझ्न पैसा नलाग्ने फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ र विभागको आधिकारिक वेबसाइट र फेसबुक पेज नेपाल वेदर फोरकास्टमा पनि हेर्न सक्नुहुनेछ।
0: रसुवा बाढीपछि चीनमा फँसेका नेपाली धमाधम स्वदेश फर्किँदै हराएकाहरूको भने खोजी तीव्र पारिएको छ। सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको भनाई छ। बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी छ। र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च भएको छ। आपतकालीन चेतावनी जारी गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
17: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
18: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
19: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161416900।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन।

0: तथा नशा रोग विशेषज्ञ प्याकेज में हेल्थ जांच करने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कान को सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्राम का साथ ही रगत दिशा पिशाब खकार थायराइड बायोप्सी कल्चर का एवं सभी प्रकार को हार्मोन को जांच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय सोमबार देखि शुक्रबार सम्म बिहान 7:30 बजे देखि 8:50 सम्म, साँझ 5:15 बजे देखि 7 बजे सम्म, शनिबार र आइतबार बिहान 9 बजे देखि 11 बजे सम्म, साँझ 3:30 बजे देखि 6:30 बजे सम्म।
0: सम्पर्क फोन नम्बर 081533719, 98480222029 र 98605222029।
2: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
0: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
0: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580812244।
4: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
4: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
4: फोन नम्बर 081530398।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
7: सम्पर्क 97051148470।
6: सोफा हब नेपालगंज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: उपहार
9: उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, वात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37।
9: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
10: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
9: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
10: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
9: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
9: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल प्रयुक्त हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीडामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिक मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सिडियुको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जितप्रति खुसी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी सङ्घीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। रुस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ्न दिन मिलेर काम गर्न जरुरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बिबिसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौँको सङ्ख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका 1350 भन्दा धेरैजनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटोमुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5,000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुङमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रो हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र सङ्गठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीडामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार, खोजी र राहत वितरणमा सङ्घीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीडामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरुद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसङ्ग दोहोऱ्याउँदै भनेका छन्,
2: पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुसीको तरङ्ग छाएको त्यहाँ बस्दै आएका पीडितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरुषले पीडितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ कि भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरोमा बसेको मान्छेलाई केही शान्त दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीकै घेर उहाँ आउनुभयो, जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
6: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भए भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ हामीले। कहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
4: अवलोकन पश्चात बाढी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीडितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीडामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
7: बाढी पीडितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
4: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारुकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, BBC नुवाकोट।
0: अब अन्तिम विषय, बाढीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्नमा बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
8: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपदपछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार बिन भए, अब कृष्णवीरमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
9: जस्तो अब काठमाडौँमै पनि कृष्णवीरको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
8: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ के, ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा, आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो, कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो सङ्कट ल्याउँछ भनेर हामी सोचेको थिएनौँ। युवा जोस जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
9: तपाईँले भन्नुभयो जुन अत्यावश्यक छ
8: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको, सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
9: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, रासन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के, त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
8: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो सङ्कट हुनसक्छ, कालोबजारी हुनसक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौँ, गर्न सक्छौँ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पुरा भएको।
0: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य MBBS एमडी KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
8: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NICS या ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
15: रंग बहार, रंग बहार।
16: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
15: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेंस।
17: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-5323-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार FM
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला

0: पराजुली रिसाल, स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आर के झा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी, एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठीक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू,
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-4-82-63-399।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगै उपहारे उपहार। बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: रङ बहार, रङ बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
8: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
11: यो कृष्ण सार FM
12: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
13: फिर एक दिन वो मिली, जिंदगी पहली बार।